0: You're listening to Radio 4EB FM 98.1. The next program is in the Nepalese language.
1: खुशी का पलहरू साट्न दुख का क्षणहरू बाड्न कोही साथी खोज्दै हुनुहुन्छ त्यसो हो भने हामी छौँ तपाईँको माझमा मनोरञ्जन अनि सूचनाका साथमा परदेशमा रहेर पनि आफ्नो पन भेटिने यो हो कार्यक्रम नमस्ते ब्रिस्बेन
2: नमस्कार साप्ताहिक रेडियो नेपाली कार्यक्रम नमस्ते ब्रिस्बेन को तर्फबाट हरेक हप्ताको आइतबार ठिक 4 बजेदेखि 5 बजेसम्म सञ्चालन हुने 98.1 मेगाहर्चमा प्रस्तुत हुने कार्यक्रम नमस्ते ब्रिस्बेन लिएर आज पनि यहाँहरूको घर आँगनमा हामी आइसकेका छौँ दाई केशव शर्माको साथमा र आज हामीसँग हाम्रा केही अतिथि पनि हुनुहुन्छ विशेष गरेर नीरज खनालजी हुनुहुन्छ उहाँको परिचय उहाँले नै एकछिनपछि दिनुहुन्छ र हामी सधैँभरि यही कुराहरू दोहोऱ्याइरहन्छौँ जहाँ जहाँबाट जसरी हामीलाई तपाईँहरूले सुनिरहनु भएको छ कृपया हामीलाई टेक्स्ट मेसेज पठाउन सक्नुहुनेछ फोन गरेर यहाँहरूले सुन्नलाई इच्छा लागेका गीतहरू फरमाइस पनि गर्न सक्नुहुनेछ यदि हामीसँग उपलब्ध छन् भने हामी बजाउने कोसिस गर्नेछौँ र यो कार्यक्रमको बारेमा यहाँहरूका अमूल्य सुझाव प्रतिक्रियाहरूको र उचित सल्लाह र सुझावहरूको पनि हामी सधैँ अपेक्षा गर्दछौँ आशा गर्छौँ यहाँहरूको सप्तान्त अत्यन्त सुखद रूपमा बितिरहेको हुनुपर्छ यो आज साउन महिनाको 24 गते आइतबार यानि कि अगस्त 9 नेपाल सम्बत 1146 अब यो कार्यक्रममा ढिला नगरिकन हामी अगाडि बढ्ने जमर्को गर्दैछौँ अब विशेष गरी हामीले कार्यक्रमको रूपरेखा यहाँहरू सबैलाई थाहा छ हामी यस कार्यक्रममा साहित्य सङ्गीत लगायत विविध हाम्रा सामाजिक गतिविधिहरूका र साम्प्रदायिक गतिविधिहरूलाई पनि समेट्ने हाम्रो हरपल प्रयास हुनेछ र यस हप्ता चाहिँ हाम्रो यो गेस्ट विक यानि कि अतिथिसँगको साक्षात्कार हाम्रो कार्यक्रमको रूपरेखा अनुसार भएको हुनाले हाम्रो कार्यक्रममा हाम्रा अतिथिलाई निम्त्याएका छौँ भनेर भनिसकेका छौँ र फेसबुकमा हामीलाई लाइभ हेर्नेहरूले त देखि पनि रहनु भएको हुँदा मेरो बिचमा हुनुहुन्छ नीरज खनालजी यहाँलाई कार्यक्रममा हामी हार्दिक स्वागत गर्दछौँ
3: थ्याङ्क यू सो मच हजुर नमस्कार सबैजनालाई
2: अब नीरज खनालजी उहाँको चाहिँ नि थोरै मलाई चाहिँ नि उहाँको बारेमा सरसर्ती एउटा चाहिँ नि थोरै परिचय चाहिँ नि उहाँको मिलेको थियो स्टार्टअप इकोसिस्टम बिल्डर उहाँ चाहिँ नि फाउन्डर प्रबन्धक अध्यक्ष पनि हुनुहुँदो रहेछ अन्तरप्रेरणा प्राइभेट लिमिटेडको यसै गरी युवाहरूलाई चाहिँ नि व्यवसाय विशेष गरी व्यवसायमा चाहिँ नि कसरी जोड्न सकिन्छ उहाँहरूलाई एउटा उचित तालिम भनौँ अनुशिक्षण प्रशिक्षणद्वारा उहाँहरूलाई एउटा चाहिँ नि आफ्नो व्यापार व्यवसायमा एउटा सही ढङ्गले अगाडि बढ्नको लागि चाहिँ नि एउटा प्रेरणा दिने उत्प्रेरक भनौँ या प्रेरक भनौँ उहाँको भूमिका अलिकति फराकिलो छ र मैले भन्नुभन्दा पनि उहाँकै मुखारविन्दबाट हामी सुन्नेछौँ अब कृपया यहाँको परिचयसहित थोरै अहिले यो सिडनीको भ्रमण नेपालदेखि उद्देश्यहरू जोडेर सार संक्षेपमा
3: हजुर हजुर धन्यवाद फेरि वन्स अगेन एकदमै खुसी लाग्यो एकदमै एउटा चाहिँ अनर पनि फिल भयो नेपालदेखि यहाँ र ब्रिस्बेनको एउटा एकदमै राम्रो प्रतिष्ठित कार्यक्रममा आफूलाई बोल्न पाउँदाखेरि त्यसको लागि चाहिँ हजुरलाई धन्यवाद दिन चाहन्छु हामी चाहिँ अन्तप्रेरणा भन्ने कम्पनी चाहिँ हाम्रो एउटा उद्यमशीलताको इकोसिस्टम बिल्ड गरौँ एउटा खालि तालिम दिने कुराहरू त धेरै नै भइरहेको थिए तर त्यो तालिम दिने भन्दा पनि तालिमपछि चाहिने कुराहरू के छन् त भनिहेर्दाखेरि विशेष गरी उद्यमीहरूले मनी मार्केट र म्यानेजमेन्ट 3 कुरा 3M भन्ने हुन्छ त्यो त्यो कुराहरू चाहिँ खोज्न हामी कहाँ आउँथ्यो, विशेष गरी त्यो गर्दै जाने काम त्यो क्रममा चाहिँ हामीले उनीहरूलाई बजारसँगको लिङ्केज गर्नेदेखि लिएर मनीसँग एक्सेस इन्भेस्टमेन्ट हामी आफै पनि इन्भेस्टमेन्ट गर्छौँ र अरू इन्भेस्टरहरूसँग मिलेर पनि लगानी गर्छौँ उद्यमीहरूलाई, र त्यसपछि उनीहरूको म्यानेजमेन्ट सिस्टमलाई स्ट्रङ बनाउने काम पनि गर्छौँ। सो अन्तप्रेरणा भन्ने शब्द चाहिँ हामीले एउटा संस्कृत शब्द हो यो, र यसको पछि यो विस्तृत रूपमा इभल्भ हुँदै हुँदै आउँदाखेरि चाहिँ यो शब्द चाहिँ अन्टरप्रिनियरसिप भन्ने शब्दमा परिणत भएछ। सो अन्तरप्रेरणा शब्द चाहिँ खास गरी अन्टरप्रिनियर भन्ने शब्दको ओरिजिन भयो। सो अन्टरप्रिनियर भन्ने मान्छे चाहिँ कस्तो हो त भन्दाखेरि, जो मान्छे चाहिँ अलिकति भ्यालु एडिसनमा विश्वास गर्छ, इम्प्याक्टमा विश्वास गर्छ, पोजिटिभिटीमा विश्वास गर्छ, क्रिएटिभिटीमा विश्वास गर्छ कि नयाँपन गरौँ र प्रफिट प्राइनेट पिपुललाई प्रफिटको कुरामा ध्यान दिन्छ उसले, होइन त्यस्तो खालको मान्छेहरूको खोजीमा हामीहरू लागेमा हामीले विगत 15 वर्षदेखि नै यो विभिन्न लगानी गर्ने उद्यमीहरूलाई लगानी गर्ने मोटिभेट गर्ने काउन्सिलिङ गर्ने मेन्टरिङ गर्ने कामहरू हामीले गर्दै आइरहेका छौँ। अहिले साथसाथै अब हामीले चाहिँ अहिले अन्तप्रेरणा पछि हामीले चाहिँ अहिले केजिएस भन्ने कम्पनी पनि खोल्यौँ, जसले चाहिँ नेपालमा अहिले बिजनेस इन्क्युबेसन सेन्टरहरूलाई चाहिँ जहाँ चाहिँ उद्यम गर्न चाहने आउनुहुन्छ व्यक्तित्वहरू, विद्यार्थी भाइ बहिनीदेखि लिएर अलिकति विदेशबाट फर्किएर आइसकेकाहरू पनि हुनुहुन्छ, जसले चाहिँ हामीसँग आएर अब विदेशबाट फर्किएर त आयौँ, ज्ञान सिप पुँजी अलिकति भए पनि थोरै बहुत भए पनि लिएर आयौँ, तर नेपालमा कसरी के गर्ने त भन्ने कुराहरू पनि गर्न आउनुहुन्छ। सो त्यस्तो इन्क्युबेसन सेन्टर्सहरू चाहिँ हामीले सञ्चालनमा सहयोग गरिरहेछौँ भने वृद्धि भन्ने अर्को कम्पनी छ हाम्रो, त्यो कम्पनीले चाहिँ मेन्टर एक्सपर्ट्सहरू जस सिनियर 60 इयर्स प्लस भएका मान्छेहरू चाहिँ 14 दिन चाहिँ कुनै सानो कम्पनीलाई भलन्टियर गर्ने त्यस्ता खालका कामहरू पनि गरे। सो हामीहरू अहिले त्यही प्रक्रियामा चाहिँ यो सिडनीमा हामी आउनु चाहिँ को उद्देश्य चाहिँ 24 र 25 तारिकमा हाम्रो फिने भन्ने एउटा संस्था छ, फेडरेसन अफ इन्टरनेसनल नेपाली युथ अन्टरप्रिन्योर्स भनेर उहाँले अर्गनाइज गर्नुभएको कार्यक्रममा मलाई एज ए स्पिकर बोलाउनु भएको थियो। हाम्रो अनुभव नेपालमा यत्रो वर्ष अन्टरप्रिनियरसिपको इकोसिस्टममा गरिरहेको कामको अनुभव सुनाइदिनुहोस् भनेर आउनुभएको थियो। त्यही सिलसिलामा हामीले कम्पनीको अनुभव सुहाट्नको लागि यहाँ आएको थियौँ। हजुर,
4: हाम्रो निरजजीसँगै हाम्रो दिप्ति खकुरेलजी पनि हुनुहुन्छ, उहाँको जीवन सङ्गिनी, र उहाँसँग अलिकति अघि केही कुराकानी पनि भएको थियो। उहाँसँग उहाँलाई साहित्य सङ्गीतमा पनि रुचि छ, सँगसँगै अघि पनि यहाँ कुरा भयो इन्टरप्रेनरसिप अन्तरप्रेरणाको कुराहरू भयो। सँगसँगै रमाइलो कुरा के भने, म पनि वेस्ट वाटर फिल्डमा काम गरेँ भने चाहिँ उहाँ पनि कता कता त्यस्तै फिल्डमा पनि काम गर्नु रहेछ। आज हामी उहाँसँग पनि केही कुराकानी गरौँला एकछिनपछि कार्यक्रममा। यहाँलाई पनि धेरै धेरै स्वागत छ कार्यक्रममा। एउटा गीत सुन्छौँ, त्यसपछि फेरि हामी कुराकानीलाई अगाडि बढाउँ। श्रोताहरू, आज मेरो अलिकति आवाज खराब छ, म त्यसमा धेरै नबोल्ने प्रयासमा छु, माफी चाहन्छु। एउटा गीत हामी सुन्छौँ कार्यक्रमको सुरुवातमा, एउटा मिठो गीत छ, यो पूर्वेली भाकाको गीत हो, सङ्गिनी भाकाको गीत, बाबा र जीवले, नुरा राई र पुस्तका खड्काको स्वरमा। यो गीत सुनेपछि हामी आजको यो कुराकानीको क्रमलाई अगाडि बढाउनेछौँ।

फेरि पनि यहाँहरूलाई कार्यक्रममा हार्दिक स्वागत छ. कार्यक्रमभरि हामी यस्तै गीत सङ्गीतका, साहित्यका, संस्कृतिका कुराहरू त गरि नै रहनेछौँ. त्योभन्दा पनि आज एउटा विशेष दिन परेको छ. आज 9 अगस्तका दिन जो विश्व आदिवासी तथा जनजाति दिवस परेको छ, यसै अवसरमा यो रेडियो नेपाली रेडियो कार्यक्रमबाट हामी विश्वभरका आदिवासीहरूलाई सम्मानका साथ सम्झना गर्दै थोरै यो आदिवासी यो दिनको सुरुवात कसरी भयो भन्ने कुराको पनि म थोरै यहाँहरू माझमा यो जानकारी राख्न चाहेँ. संयुक्त राष्ट्रसङ्घले अगस्त 9 आदिवासी जनजातिहरूको जनसङ्ख्या सम्बन्धी कार्यसमूहको पहिलो बैठक जिनेवामा आयोजना गर्यो. त्यो बैठक ऐतिहासिक थियो किनभने पहिलो पटक विश्वका आदिवासी समुदायहरूको अधिकारबारे अन्तर्राष्ट्रिय मञ्चमा गम्भीर छलफल सुरु भयो. त्यही बैठकको स्मृतिमा सन् 1994 संयुक्त राष्ट्र महासभाले हरेक वर्षको अगस्त 9 अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस घोषणा गर्यो. त्यसपछि हरेक वर्ष यो दिन विश्वभर मनाउँदै आइएको छ. यस वर्ष यानि कि 2026 थिम छ आदिवासी सुइनीहरूको सम्मान, जीवन र कल्याणको संरक्षण, अर्थात् ती परम्परागत दाई धाईहरूको सम्मान जो हजारौँ वर्षदेखि आफ्नो समुदायमा नवजात शिशुको जन्म र आमाको स्वास्थ्य सुनिश्चित गर्दै आएका छन्. दुर्गम पहाड र जङ्गलमा जहाँ अस्पताल पुग्दैन त्यहाँ यिनै सुइनीहरूले जीवनको रक्षा गर्छन् र यो ज्ञान पुस्तौँदेखि चलिआएको छ. अब थोरै संक्षेपमा जनजाति, आदिवासी जनजाति को हुन् त भन्ने कुरा पनि जान्न अत्यन्त जरुरी हुन्छ. आदिवासी जनजाति भन्नाले त्यस्ता मानिसहरूलाई बुझिन्छ जो कुनै भूमिका मूल

0: आदिवासी हुन् जो त्यहाँ उपनिवेशकाल वा आधुनिक राज्यको स्थापनाभन्दा अघिदेखि नै बस्दै आएका थिए। तिनीहरूसँग आफ्नै विशिष्ट भाषा, संस्कृति, परम्परा र विश्व दृष्टि छ। आज विश्वमा करिब 90 देशमा 47 करोडभन्दा बढी आदिवासी जनजाति छन्। यो विश्वको कुल जनसङ्ख्याको 6% मात्र हो, तर यति थोरै जनसङ्ख्याले विश्वका 7,000 भन्दा बढी भाषाहरूमध्ये अधिकांश भाषा बोल्छन्। यसको अर्थ हो आदिवासी जनजातिहरू हाम्रो संसारको भाषिक र सांस्कृतिक विविधताका मूल धरोहर हुन्। यसै सन्दर्भमा नेपाल एउटा त्यस्तो अलौकिक देश हो जुन भूगोलको हिसाबले अत्यन्तै सानो भए तापनि सांस्कृतिक र भाषिक विविधता र अन्य अन्य यस्तै विविधतामा चाहिँ नि असाध्यै अग्लो कहलिएको देशको पनि जनजातिहरूको आदिवासीहरूको आफ्नै कथा छ। हाम्रो नेपालको कुरा गर्दा नेपाल सरकारले 59 आदिवासी जनजाति समुदायलाई आधिकारिक मान्यता दिएको छ। राई, लिम्बू, तामाङ, गुरुङ, मगर, नेवार, शेर्पा, थारू, सुनवार लगायत अनेकौँ समुदाय यसमा पर्छन्। यी समुदायहरू नेपालको कुल जनसङ्ख्याको करिब 35-37% छन्। नेपालको संविधान 2072 आदिवासी जनजातिको अधिकारलाई मौलिक हकका रूपमा स्वीकार गरेको छ। मातृभाषामा शिक्षा, राज्यका निकायमा समानुपातिक प्रतिनिधित्व र सांस्कृतिक पहिचानको हक संविधानले नै प्रत्याभूत गरेको छ। नेपाल त आदिवासी जनताको अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय श्रम सङ्गठनको महासन्धि नम्बर 169 हस्ताक्षर गर्ने एसियाको पहिलो देश पनि हो। तर कागजमा लेखिएको र जमिनमा भइरहेको वास्तविकता बीचको खाडल अझै छ। शिक्षा, स्वास्थ्य, रोजगारी र राजनीतिक प्रतिनिधित्वमा यी समुदायहरू अझै पनि पछाडि छन्। यो खाडल पाट्नु नै आजको सबैभन्दा ठुलो चुनौती हो। हामीले यो अन्तर्राष्ट्रिय आदिवासी तथा जनजाति दिवसको सन्दर्भमा केही सामग्रीहरू अहिले यहाँ प्रस्तुत गर्नेछौँ। तर यो कार्यक्रम यो सन्दर्भलाई उठान गरिसकेपछि अहिले हामी आफै आप्रवासीको रूपमा जुन देशमा हामी बसिरहेका छौँ त्यो देशको आदिवासीहरूको भने यानि कि अस्ट्रेलियाको चाहिँ नि उदाहरण र इतिहास र कथा अलि मार्मिक ढङ्गको छ। त्यसलाई हामी फेरि अहिले हाम्रा अतिथि नीरज खनाल र उहाँको जीवन सङ्गिनी पनि हुनुहुन्छ, उहाँसँग हामी कुरा गर्दै गर्दा श्रृङ्खलामा अहिले पछि फेरि त्यो मार्मिक कथालाई हामी उद्धरण गर्नेछौँ। अब भने फेरि हामी कुरापट्टि लागौँ न होइन राई।
1: हस्, अब यो इन्टरप्रेनरसिपको कुरा भयो हाम्रो, होइन अलिकति यो आदिवासीको पनि कुरा आयो। नेपालमा चाहिँ अहिले पछिल्लो समय अहिले हेर्दाखेरि चाहिँ जनजातिहरू खास गरी पूर्वी पहाडमा भयो अथवा पश्चिमतिर पनि यो आफ्नो रैथाने कुराहरू चाहिँ बनाउने होइन बिक्री वितरण गर्ने सँगसँगै पर्यटनको लागि तपाईँको यो होमस्टेको कुराहरू पनि आइरहेको छ अगाडि होइन। त्यसमा तपाईँले कुनै काम गर्नुभएको अथवा कुनै भनौँ न एउटा केही गर्नुभएको छ अथवा नेपालमा कसैलाई त्यसरी सपोर्ट गर्ने केही छ त्यस्तो प्रक्रियाहरू?
2: त्यस्तो ठ्याक्कै आदिवासी जनजाति भन्दा पनि एउटा इन्ट्रेस्टिङ टपिक चाहिँ आज हामीलाई त्यही आदिवासी जनजातिसँग सम्बन्ध पनि छ र हामी चाहिँ फर्केर आएका नेपालीहरू सँगको अन्टरप्रिनियरसिपको काममा लागिरहेका छौँ हामी चाहिँ अहिले जस्तै साउथ कोरियामा बसेर काम गरेर आउनुभएको। त्यसमा चाहिँ विशेष गरी हजुर आदिवासी जनजाति अहिले सरले नाम जातको गरिराख्दाखेरि पनि त्यही जातका मान्छेहरू बढी उद्यमशीलतामा लागेका र अलिकति केही गर्ने जुझारूपन देखाउने खालको मान्छेहरू चाहिँ बढी त्यो जस्तै हामी नेवार भन्छौँ अरू जति पनि भनौँ उहाँ चाहिँ अलिकति उद्यमशीलतामा चाहिँ अलिक बढी लागेको अनुभव पनि छ र अहिलेको अनुभवले चाहिँ हामीलाई के भने हामी उहाँहरूसँग काम गरिरहेछौँ तर त्यो स्पेसिफिकली जनजाति भन्ने भन्नुभन्दा पनि फर्केर आएका नेपालीहरू चाहिँ विभिन्न त्यस्तै कोमा हुनुहुन्छ र उहाँलाई हामीले नेपालमा आउँदाखेरि व्यापार व्यवसाय सुरु गर्दाखेरि कसरी सुरु गर्ने कहाँबाट दर्ता प्रक्रियादेखि लिएर लगानी कहाँबाट लिइन्छ त्यो सबै कुरामा मेन्टरिङ गर्ने कामहरू पनि गरिरहेछौँ र विशेष गरी महिला समुदायसँग चाहिँ धेरै काम गरिरहेछौँ र त्यसमा चाहिँ अझ बढी दिप्तीले एड गर्दाखेरि दिप्ती अझ बढी त्यसमा काम गर्छ त्यसमा चाहिँ अहिले।
3: हजुर, धेरै धेरै धन्यवाद यो अवसरको लागि। मेरो नाम चाहिँ दिप्ती खकुरेल हो। म हाल अन्तप्रेरणामा चाहिँ यो विशेष गरेर मार्केटलाई चाहिँ हेरिरहेको छु र अलिकति पृष्ठभूमि कुरा गर्दा झन्डै मैले 18 चाहिँ यो डेभलपमेन्ट सेक्टरमा मैले काम गरेँ र त्यसमा पनि विशेष गरी अघि केशव सरले पनि भन्नुभयो यो वातावरणसँग पनि मैले चाहिँ काम गरेँ र त्यसपछि हुँदै गर्दै गएर संविधान विधानसभामा मैले चाहिँ महिला र यो जनजाति आदिवासीको जुन यो हाम्रो मौलिक अधिकार अन्तर्गतका चाहिँ उहाँहरूसँग चाहिँ रहेर नजिकबाट काम गर्ने अवसर पाएँ होइन. यसले मलाई यो हजुरकै प्रश्नमा आउँदा चाहिँ के लाग्यो भने यो र सबै यो लामो समयको अनुभवले पनि हामीसँग यति धेरै चाहिँ परम्परागत चाहिँ हामीसँग ज्ञान सिपका कुरा छन् होइन. जस्तो कर्णालीका म धेरै जिल्लाहरूमा मैले चाहिँ काम गरेको अनुभवले हेर्छु अथवा चाहिँ आदिवासीका विभिन्न समुदायसँग उहाँहरू यति धेरै चाहिँ नलेजेबल हुनुहुन्छ. तर हामीले किन कति कुरामा उहाँहरू चाहिँ आर्थिक रूपमा किन अगाडि आउन सक्नु भएन भन्ने कुरा हेर्दाखेरि हामीले उद्यमी बनाउन चाहिँ सकिरहेको छैनौँ होइन. उहाँहरूले आफ्नो त्यो जानेका सिपका कुराहरू चाहिँ हामीले अलि लिमिटेड हिसाबमै राखेका छौँ. कोही भनौँ न यी आदिवासी जातका अब भनौँ अब हाम्रा चाहिँ उहाँहरूका चाहिँ खेतीपातीका कुरा होलान् अथवा उहाँहरूले बनाउने चाहिँ उहाँका सिपका यो डोको नाम्लो चाहिँ उहाँहरूले भनौँ न सबै बाँसका काम गर्ने कालीगढीहरू कति छ उहाँहरूको यो सबैलाई चाहिँ अब कसरी गर्न सकिन्छ भनेर अहिले हामीले यो अन्तप्रेरणाबाट चाहिँ र विशेष गरी मेरो फोकस चाहिँ अहिले यो महिला उद्यमशीलतामा चाहिँ मैले त्यसमा जोड दिएको छु जसमा म चाहिँ धेरै आदिवासी जनजाति महिलाहरूसँग म काम गर्छु र उहाँहरूको चाहिँ एउटा परम्परागत ज्ञानलाई र सिपलाई पनि र उहाँहरूको चाहिँ यो अलिकति उद्यमी उहाँहरूलाई बन्न कसरी हामीले चाहिँ सहयोग गर्न सकिन्छ के कुराले छेकिरहेछ उहाँहरूलाई भन्नेमा काम गर्दै गएर चाहिँ अहिले हामीले त्यो एउटा वातावरण अहिले हामी विशेष महिला लक्षितै कार्यक्रम पनि लिएर गइरहेको जानकारी गराउन चाहन्छु.
2: केशव सरले सोध्नुभएको प्रश्नमा ठ्याक्क अहिले उदाहरण आएको अघि भर्खर गाडीमा आउँदै गर्दाखेरि अब कोक खानेबाट मुइ खानेतिर लाग्यौँ क्या हामीहरू काठमाडौँमा अहिले जुनै पनि पार्टी प्यालेसमा त्यो त्यो सुगर कन्टेन्ट भएको पेय पदार्थहरू भन्दा लोकल्ली रैथाने कुराहरूमै अघि नजिकले होमस्टेका कुरा गर्नुभयो. अब हामीहरू स्टार होटेलबाट हामी चाहिँ यतातिर फेरि गाउँ गाउँतिर होमस्टेतिर लाग्यौँ भने हामीहरू पुर्खौली कुराहरूमा फेरि एक हिसाबले फेरि फर्किरहेछौँ. किन मलाई अब फेरि मेरो छोरीलाई मलाई अर्ग्यानिक खानदिनु छ त्यो त हजुरको हाम्रो गाउँ बारीमा त पहिले पहिले अर्ग्यानिकै थियो विषादी त थिएन. भनेपछि त्यो प्रक्रियाको युवाहरूमा र फर्केर आएकाहरूमा अझ नेपालीहरूमा चाहिँ त्यो मानसिकता विकास भइरहेको देख्छौँ र त्यही केन्द्रित उद्यमशीलतामा हामीहरू फोकस हुन चाहिरहेका छौँ. अहिले त्यो जनजातिबाट धेरै आएको छ नि डेफिनेटली पनि किनभने यतातिर नेवार समुदायको सरले कुरा गर्नु भन्दाखेरि नेवार समुदायको कुरा चाहिँ ह्यान्डिक्राफ्टसम्म बढी आउन थालेका छन् युवाहरू. भनेपछि ओके वाइ नट होइन. त्यसो त्यसरी चाहिँ हामीले अहिले त्यो मौलिकता भनेर चाहिँ जनजातिकै एउटा आदिवासी जनजातिकै एउटा मौलिकपनलाई चाहिँ फेरि उजागर हुने एउटा त्यो चरण पो त फेरि सुरु हुन लाग्छ कि भन्ने जस्तो हामीलाई चाहिँ भान हुन्छ अनुभव हुन्छ हजुरको. हजुर
1: मलाई कस्तो लाग्छ भने अब यो कम्पिटिसनको युग हो नि त अहिले होइन.
2: हजुर
1: अब हामीले चाहिँ तपाईँको अहिलेको अहिलेको जुन अहिलेको सोसाइटीमा चाहिँ त्यसँग त कम्पिट गर्न सक्दैनौँ नि.
2: सक्दैनौँ
1: त्यस कारण हामीले कम्पिट गर्यो भने मौलिकतामा.
2: हजुर
1: एउटा कुरा म एकदमै फेसबुकमा देख्छु आजभोलि यो ढाकाको उद्योग छ नि.
2: हजुर हजुर
1: एकदमै फर्स्ट त देखिन्छ होइन. ढाकाको उद्योगहरू पूर्व पहाडदेखि लिएर पश्चिम पाल्पासम्म यता पनि थुप्रै छ त्यो अनि अल्लोको
2: काठमाडौँमा गएर हेर्नु भने हाम्रै जनजाति बहिनी नै हो फेरि हेर्दाखेरि अहिले सबै मैले त्यसरी त रिलेट भइरहेको थिइनँ. हजुरको यो टपिक पनि मिल्न गएको आज उहाँले गर्ने त्यो दिगो भन्ने कम्पनीकोबाट बहिनीले सबै त्यो चोयाको बनाउनुहुन्छ होइन. त्यसै गरी अब ढाकाको अहिले फेसन डिजाइनर्सहरूले ढाका त्यो जुत्ता बनाउने एउटा जुत्ता नै ढाकाको जुत्ता चाहिँ मोडर्न फेजमा यो जेनजीले लाउने खालको जुत्ता बनाइराख्नु भएको छ. भनेको मतलब चाहिँ त्यो मौलिकपनलाई चाहिँ मोडर्नसँग कसरी फ्युजन गर्ने भन्ने पनि हाम्रो हाम्रो अहिलेको उद्यमीहरूले त्यो ल्याइराख्नु भएको छ. त्यो चाहिँ त्यसले गर्दा चाहिँ हाम्रो कुरा लोप हुन्छ भनेमा चाहिँ मलाई त्यति डर लागेको छैन. हजुर
1: एउटा क्रिएटिभिटी पनि त्यही नै किनभने मोडर्न चिजसँग त क्रिएटिभिटी पनि तपाईँको यत्रो ठुलो कम्पिटिसन दुनियाँमा होइन केही पनि गर्न सक्छ.
3: यसमै एउटा एड गर्न मन लागेको छ अब हामीले चाहिँ यो नेचर बेस्ड सल्युसन्समा फोकस भएका उद्यमीहरूको लागि नै विशेष कार्यक्रम पनि चलाइरहेका छौँ, जसबाट अल्लोको अथवा चाहिँ गाजाको नै होइन रेसाहरूका चाहिँ कपडाहरू हुन सक्छन् होला। तर अब कहाँनिर चाहिँ हामीलाई अलिकति हामीले बढी काम गर्नुपर्ने कुरा छ भने हामीसँग सिप पनि छ, हामीसँग चाहिँ अब यस्ता र मटेरियल यो सबै छ, टेक्नोलोजीलाई चाहिँ हामीले जोड्नुपर्ने छ होइन। यो टेक्नोलोजीलाई हामीले अलिकति चाहिँ यसलाई यो कुरामा ल्याउन सक्यो भने हाम्रो आफ्नो मौलिकपनलाई नै हामीले चाहिँ विश्व सामु चिनाउन सक्छौँ भन्ने चाहिँ हामीलाई त्यो विश्वास छ।
0: श्रोताहरू, उहाँहरूसँग जुन विषयको उहाँहरूमा विज्ञता छ त्यही विषयमा कुरा गर्दाखेरि र आजको यो आदिवासी जनजातिको दिवसको अवसरमा नेपालमा नेपालका जनजातिहरूका चाहिँ नि मौलिकता, उहाँहरूको परम्परा, उहाँहरूको चाहिँ नि जुन आफ्नो जरासँग जोडिएको ती सिप कला, ती चाहिँ नि जुन आदिकालदेखि चल्दै आएको छ त्यसलाई पनि जोगाएर अहिलेको विश्वको आधुनिकीकरण र अहिलेको प्रविधिसँग जोडेर चाहिँ नि अगाडि कसरी बढ्ने भन्ने कुरामा बडा मिठो यसरी कुरा भइरहेको छ। हुन पनि उहाँहरूले अघि नै उल्लेख गरिसक्नु भएको छ, उहाँहरूले चाहिँ नि अहिले हजारौँ हजारौँ सङ्ख्यामा नेपालीहरू प्रवासमा छन्, कुनै न कुनै रूपमा उहाँ त्यहाँ ज्ञान लिइरहेका छन्, सिप सिकिरहेका छन्, पुँजी पनि चाहिँ नि उत्पादन गरिरहेका छन्। यही तिनवटा चिज नै लिएर जाने हो नेपाल फर्कँदाखेरि, तर लिएर जाने बित्तिकै कतिपय दोधारमा पर्नुहुन्छ, अल्म लिनुहुन्छ। उहाँहरूसँग तिनैवटा चिज छ तर एउटाको मात्र सुरुवात, एउटा पक्षमा मात्र ज्ञान भएर काहीँ पनि अगाडि पुगिँदैन। तिनैवटा चिजको संयोजन भएपछि एउटा बाटो तय गर्न सकिन्छ, निर्धारण हुन्छ। यसलाई कसरी अगाडि यो तिनवटा चिजको एकीकृत सम्मिश्रणबाट चाहिँ नि हामीले अधिकतम फाइदा कसरी लिन सक्छौँ भनेर त्यसलाई डोर्याउने, हातोमालो गर्दै उहाँहरूलाई चाहिँ नि अगाडि बढाउने जिम्मा र कामहरू चाहिँ नि उहाँहरूले गर्नुहुन्छ। यसै सन्दर्भमा आदिवासी जनजातिको दिवस पनि, र उहाँले अघि नै उठान गरिसक्नुभयो डोको नाम्लोदेखि होइन हाम्रो अल्लोका चिजहरू, गाँजाका चिजहरू भन्ने, यसै सन्दर्भमा मैले अर्को जोड्ने मन लागेको कुरा के भनेर भन्दाखेरि, अब थोरै भाषाको कुरा पनि गरिहालौँ। हाम्रो मौलिकता जोगाउने भनेको सन्दर्भमा चाहिँ नि मैले अस्ति नै एक दुई महिना अगाडि चाहिँ एउटा अखबारमा पढ्ने मौका पाएको थिएँ, तनहुमा चाहिँ नि मगर भाषालाई औपचारिक रूपमा स्कुलहरूमा पढाइन सुरु गरेको रहेछ। उहाँले अघि जुन भन्नुभयो, आखिर हामी त जोडिनै पर्ने रहेछ, कोकबाट चाहिँ नि मोहीमा अहिले लाग्यौँ भन्दाखेरि चाहिँ नि त्यो कुरा मलाई चाहिँ नि स्मरणमा आइहाल्यो। र यसै गरी ताप्लेजुङ र तेह्रथुङमा चाहिँ नि लिम्बू या किराँतीहरूले चाहिँ नि औपचारिक रूपमा स्कुलमा आफ्ना भाषाहरू पढ्न, अब अहिले यो आदिवासी जनजाति दिवसमा चाहिँ नि मलाई अलिकति खड्केको कुरा के हो भनेर भन्दाखेरि, सिप तै विषेक पुस्तान्तरण भइरहेको होला तर भाषा भने अलिकति सङ्कटमा देखिरहेको छु। अब अहिले जन्मिएको चाहिँ नि अहिले उहाँले जेन्जी भन्नुभयो, जेन्जीको पुस्ताले राई भाषामा दखल कमै मात्रामा पाउँछु, लिम्बूको छोराले लिम्बू नबोलेकै धेरै सुनिएको छ, मगरको छोरोले पनि मगर बोलेको अब कमै मात्र पाइन्छ। अब यी सम्पूर्ण यी चिजहरूलाई जोगाएर हाम्रो जो उद्गम हो, हाम्रो जुन जरा हो, जरालाई जस्ताका त्यस्तै ननिमोठेर बचाइराखेर र अहिलेको आधुनिक युगको प्रविधिसँग हामीले एकीकृत हुँदै अगाडि गयौँ भने हामी हाम्रो समाज समृद्ध हुनसक्छ, देश समृद्ध हुनसक्छ भन्ने कुरामा दुई मत त छैन। दाइले मलाई त्यहाँबाट अघि नै इङ्कित गरिसक्नु भएको छ, अब पालो भएको छ अर्को एउटा चाहिँ नि मिठो गीत सुन्ने भनेर।
1: मिठो गीत छ यो श्रेया घोषालको स्वरमा, तिमी आयो बहार आयो, दिउ बजाचार्यको सङ्गीत, बसन्त चौधरीको शब्दहरू। यो गीत सुनौँ, त्यसपछि फेरि हामी यो कुराकानीलाई अगाडि बढाउनेछौँ।

0: This August, Multicultural Queensland Month 2026 brings people together across the state, celebrating culture, community, spirit, and many stories that make Queensland feel like home. All month long, everyone is invited to connect through food, music, art, sport, and local events that showcase Queensland. From regional towns to city streets, everyone is encouraged to come together, learn from one another, and celebrate the cultures that shape life in Queensland. Come together and be a part of the celebrations happening across Queensland at qld.gov.au/Multicultural Month. Radio 4AB is proud to be one of the sponsors of Multicultural Queensland Month in partnership with Queensland Government.
1: अहिले दिउँसोको 4:30 बजिसकेको छ र यहाँहरू सुन्दै हुनुहुन्छ रेडियो 4AB FM 98.1 साप्ताहिक नेपाली रेडियो कार्यक्रम नमस्ते ब्रिस्बेन कार्यक्रममा यहाँहरूलाई पुनः स्वागत छ. हामी यो कुराकानीकै क्रममा छौँ. हाम्रो अतिथिजीहरू हुनुहुन्छ आज उहाँहरूसँग. अहिले यो पछिल्लो समय हेर्दाखेरि चाहिँ बाहिरबाट केही कुरा सिकेर नेपाल फर्कनेहरूको संख्या अलिक बढ्दो हो कि जस्तो पनि लाग्छ, होइन? त्यो खालको वातावरण नेपालमा बनेको हो कि जस्तो पनि लाग्छ, किनभने धेरै ठाउँमा देखिन्छ आजभोलि चाहिँ अब म त नेपाल फर्किने अथवा यो गर्छु नेपाल गएर ऊ गर्छु भनेर. कतिको सजिलो भनौँ इन्टरप्रेनरसिपकै कुरा गर्दाखेरि चाहिँ कुनै नयाँ व्यवसाय सुरु गर्न, होइन? कतिको गाह्रो सजिलो छ नेपालमा अहिलेको अवस्थामा
2: सुरु गर्न? र हाम्रो अनुभवमा गाह्रो छैन किनभने त्यति कानुनी झन्झटिलो भन्छन्, तर प्रक्रिया मिलाएर गऱ्यो भने अरू देशहरू जस्तै एक दिन दुई दिनमा रजिस्टर गर्न सकिन्छ, कम्पनी रजिस्टर गर्न सकिन्छ. तर विभिन्न ठाउँबाट वडाबाट लिनुपर्ने स्वीकृति, यताबाट लिनुपर्ने स्वीकृतिहरू छन्, लाइसेन्स लिनुपर्ने कुराहरू छन्, जुन सबै देशमा हुन्छन् र हाम्रो देशमा पनि छ. अलिकति कम्प्लिकेटेड छ होला, तर छ. एउटा प्रक्रियागत रूपमा जानुपर्छ, कानुनी दायरामा बसेर काम गर्नुपर्छ भन्ने कुरा चाहिँ त्यहाँ त छँदैछ. त्यो आफ्नो देशको कानुन नियममा बसेर काम गर्नुपर्नेछ. र अर्को कुरा चाहिँ कस्तो भने, अब पहिले विदेशबाट फर्किएर आउनेहरूलाई चाहिँ कति अवस्थामा चाहिँ ठगिएको महसुस हुन्छ. त्यहाँ चाहिँ नेपालीले नेपालीले ठगिएको जस्तै हजुरको त्यो महसुसमा चाहिँ कस्तो भने, आफूलाई अर्काको लैलैमा लागेर अरूले यो गरेर त चलाएको छ, मैले पनि त्यो बिजनेस गर्छु चल्छ भन्ने सोचमा लागेको देखिन्छ धेरै जस्तो. त्यो गर्दाखेरि चाहिँ आफ्नो लगानी डुबेको अनुभव छ. र यहाँबाट लगानी गर्छु भनेर लगानी गर्ने, विदेशमा बसेर नेपालमा लगानी गर्ने, सानो थोरै धेरै पुँजी, थोरै धेरै जति भए पनि पुँजी लगाउनेहरूले चाहिँ अरू के अरे एउटा कानुनी प्रक्रियामा नगइकन अलिकति साथीभाइ यतातिरको लैलैमा अथवा भनेको आधारमा लगानी गरेर पैसा डुबाएको कुराहरू पनि छ. तर भने सरले अहिले सोध्नुभएको क्वेसनमा चाहिँ नसकिने कुरा केही पनि छैन, त्यति धेरै गाह्रो कुरा, किन हामी पनि ती बसेर बिजनेस गरिरहेको छौँ, सकिँदैन भन्न त मिल्दै मिल्दैन. हामीले सक्छौँ भने अरूले गर्न नसक्ने कुरा आएन. अलिकति केही झन्झटिला प्रक्रियाहरू छन्, त्यो चाहिँ सजिलोसित भएको छैन. अबको नयाँ सरकारले त्यो कुराहरूलाई अलिकति बिस्तारी अलिकति सजिलो सहजीकरण गरिदिइराख्ने गर्ने पनि देखिन्छ. तर वडामै दर्ता गरेर सानो गर्न सक्ने पनि छ. एकैछिनमा तुरुन्तै आधा घन्टामा हामीले पनि वडामै दर्ता गरेर काम गरेको अनुभवहरू पनि हामीसँग छ. सो दर्ताको कुरामा चाहिँ मलाई त्यति धेरै ठुलो कुरा लाग्दैन, किनभने बिस्तारै सुरु गर्दै गयो भने हुन्छ. तर एकैचोटि ठुलोमा होमिनु हुँदैन, किनभने विदेशमा बसेर एउटा विदेशको एउटा सिस्टममा बसेर काम गरेको मान्छेलाई नेपाली सिस्टम अलिकति कम्प्लिकेटेड लाग्न सक्छ पहिलो चरणमा. तर अहिले हजुरले नै भनेको कुरामा एकदमै एउटा जाने मनोवृत्ति चाहिँ एकदमै देखेँ. हामीले पनि अस्ति सिडनीमा बसेर जुन चाहिँ कन्फ्रेन्समा हामी 300 बढी युवा उद्यमीहरू को जमघटमा हामीहरू थियौँ, जहाँ चाहिँ युएस अमेरिकादेखि चाइना, हङकङ, सिङ्गापुर, अरू विभिन्न देशमा बसेर मिडल इस्टमा बसेर बिजनेस गरिराख्नु भएको नेपाली दाजुभाइ दिदीबहिनीहरू सबैजनाको जमघटमा चाहिँ एउटा, अब ती नेपालमै गएर बिजनेस गर्न सकिन्छ कि सकिँदैन एउटा कुराहरू भयो. तर यिनै आफूले गरेको इस्टाब्लिस गरेको बिजनेसलाई उता नेपालमा कसरी लग्ने, यहाँ फ्याक्ट्री गरिरहेको छ नेपालमा पनि फ्याक्ट्री कसरी खोल्ने, होइन? अथवा चाहिँ मैले त्यहाँ लगेर म यहाँ जब गरिरहेको छु भने मेरो अलिकति बचतहरू अब रेमिटेन्सको सट्टा इन्भेस्टमेन्ट कसरी गर्ने, रेमिटेन्स मात्रै होइन इन्भेस्टमेन्ट कसरी गर्ने, अथवा हजुर जस्तो विज्ञहरूले 2 भोलन्टियर गर्न सकिन्छ त, कुनै कम्पनीमा मेन्टर गर्न सकिन्छ त, यहाँको व्यवस्थापन नै यो विकसित राज्यहरूको विकसित देशहरूको सबभन्दा राम्रो बलियो पक्ष भनेकै म्यानेजमेन्ट हो, व्यवस्थापन हो. त्यो व्यवस्थापन हाम्रो त्यहाँको उद्यमीहरूलाई सिकाउन सकिन्छ त भन्ने कुरामा पनि हामीले बहस गऱ्यौँ. र त्यस्ता कुरा एक्सपोर्ट्सहरू लग्ने यहाँ अस्ट्रेलियाबाट होस् अरू देशबाट लगानी होस् वा आफ्नै व्यवसायलाई त्यहाँ एउटा चाहिँ ब्रान्च खोल्ने होस्, त्यस्ता प्रक्रियाका सम्भावनाहरूमा पनि धेरै छलफल गऱ्यौँ हामीले. र हामीले साउथ कोरियाबाट फर्किएर आएकोहरूसँग काम गरेको 3 वर्षको अनुभव भइसक्यो अहिले, त्यसले गर्दाखेरि नेपालमा गर्न सकिँदैन भन्ने होइन, तर एउटा राम्रो सङ्गत चाहियो, राम्रो मान्छेको उसमा चाहिँ के अरे एउटा सञ्जालमा छिरेर गऱ्यो भने गर्न सकिने अवसरहरू चाहिँ नेपालमा केही पनि भएको छैन। अब अब अब चाहिँ सबै अब चाहिँ हुने दिनहरू आयो कि जस्तो लाग्छ मलाई चाहिँ।
3: अब यसै प्रसङ्गमा चाहिँ नि अब कुरामा कुरा सुरु भइहाल्यो, अब विशेष गरी नेपालीहरू चाहिँ नि कामको सिलसिलामा जाने विशेष गरी अब एसिया, अफ्रिका, युरोप, अस्ट्रेलिया, अमेरिका होइन, अब हाम्रो पनि अनुभवमा यहाँले पनि भन्नुभयो साउथ कोरिया, इजरायल जस्ता देशहरूमा जानेहरूले चाहिँ हाम्रो अनुभवमा धेरै जस्तोले यो कृषि र चाहिँ नि पशुपालनसँग सम्बन्धित व्यवसायहरूमा धेरै काम गरेर त्यो किसिमको अनुभव र सिप बोकेर गएको पाइयो। जस्तो अमेरिका, अस्ट्रेलिया यताबाट चाहिँ नि अलिकति चाहिँ नि यो आइटी सेक्टर भनौँ न, अलिकति यो सर्भिस सेवासँग सम्बन्धित उद्योगहरू, तपाईँको चाहिँ मैले अनुभव सुन्न चाहेको यहाँहरूकै मेन्टरिङमा, अब यहाँहरूले चाहिँ नि लिड गरेको त्यस्तो कुनै समूह एसियाको होस्, युरोप अथवा अमेरिकाको कुनै त्यस्तो एउटा सक्सेस स्टोरी छ भने यहाँहरूकै निगरानीमा बसेर चाहिँ नि जुन एउटा सेयर गर्न दाखेरि अरूलाई पनि अलिकति
2: निगरानीमा भन्दा हामी लगानी नै गरेको कम्पनीहरू चाहिँ हामी लगानी पनि गर्ने भएको बेला जस्तै उता दुबईमा बसेर क्लिनिङ कम्पनीमा काम गरिरहेको मान्छे नेपालमा फर्केर क्लिनिङ कम्पनी नै चलाए त्यो कम्पनी चाहिँ सक्सेस हुने चान्स भयो। तर यतातिर एउटा काम गरिरहेको छ, उता गएर बाख्रा पालनमा चाहिँ सक्सेस भइन्छ भनेर गर्दाखेरि त्यो मान्छे सक्सेस भएन, देखासिखीमा गरेको मान्छे सक्सेस भएन, जसले चाहिँ आफ्नै सिपमा केन्द्रित भएर जे काम यहाँ सिकेर गएको काम चाहिँ नेपालमा गरिरहनु खोज्यो त्यो सक्सेस भयो होइन। जस्तै त्यो क्लिनिङ कम्पनीकै उदाहरण दिएँ मैले, त्यो भयो। अर्को चाहिँ अहिले चाहिँ एकदमै राम्रो कोरियाबाट फर्केर आएको हाम्रो प्रवीणजीहरूले जुन चाहिँ हाङ्कुसाराङ भन्ने खोल्नु भएको छ, मिनी हाङ्कुसाराङ भन्ने खोल्नुमा चेरै खोलिसक्नुभएको छ, कोरियन फुड्सहरू मात्रै बेचिरहनु भएको छ, कोरियन मिट कटिङ कसरी गर्ने, त्यो कोरियामा जे जे डिसिप्लिन सिक्नु भएको छ, जुन चाहिँ विधा सिक्नु भएको छ त्यही कुरा गर्नु भएको छ, जसले जे गरेको छ दसौँ वर्ष जे गरेको छ त्यही कुरा गरे मान्छेहरू चाहिँ सक्सेस भएको छन् हजुरको। जसले चाहिँ अब नयाँ देखा सिकी गरेर ए ल यसले अब मलाई त्यहाँ त अब कृषि गरेँ मैले, कोरियामा बसेँ अझ इजरायलमा गएर बसेँ त्यत्रो वर्ष कृषि गरेँ म गर्दिनँ अब नयाँ काम गर्छु भन्ने मान्छेहरू चाहिँ अलिकति गाह्रो भएको देखेको छु। र अरू पनि त्यस्तै महिलाहरूले गर्नुभएको अब जस्तै होइन त्यो सातुहरूको कुराहरू पनि छ, फर्केर आउनेहरूले चाहिँ कति न्युट्रिसन्सको भ्यालु बुझेर त्यो गर्नुभएको सक्सेस स्टोरिजहरू पनि दिप्तीले के एड गर्नु मलाई यस्ता
4: यसमा मलाई के भन्नु मलाई पनि दुई तिनवटा कुरा, एउटा चाहिँ हाम्रो कतिपय अवस्थामा चाहिँ वैदेशिक रोजगारी या पढ्न गएका हाम्रा दिदीबहिनी दाजुभाइहरू कतिपय देशबाट फर्किने अवस्था हुन्छ जहाँबाट उहाँले चाहिँ भनौँ न एउटा पुँजी भयो, सिप भयो होइन, र एउटा केही गर्छु भन्ने एउटा त्यो हुटुटीले फर्किनुहुन्छ। कतिपय देश यस्ता छन् जसमा चाहिँ फर्किने अवस्था हुँदैन, यतैतिर उहाँहरू सेटल पनि भइसक्नु भएको हुन्छ, तर केही गरौँ न नेपालमा भन्ने खालको एउटा उहाँहरूलाई भित्रबाट हुटुटी पनि त्यो पनि छ होइन। उहाँहरूले मेबी त्यतिखेर चाहिँ कुनै लगानीको हिसाबमा चाहिँ उहाँहरूले गरिरहनु भएको हुन्छ। अनि यसमा पनि मलाई लाग्छ दुईवटा कुरा छ, एउटा चाहिँ स्कोप हेर्नुहुन्छ कि उहाँहरूले ए यो हाल्यो भने त चल्छ, अघि हाम्रो निरजले भने जस्तै, अनि त्यो स्कोपमा चल्छ भन्नेले चाहिँ जहिले पनि अलिक ठक्कर अलिक खाइन्छ जस्तो लाग्छ होइन, त्यो हाम्रो अनुभवमा। र अरू कसैलाई चाहिँ होइन मेरोमा चाहिँ यो थियो, मेरो मसँग सिप पनि छ र नेपालको अवस्थामा चाहिँ यो छ भनेर, जो चाहिँ अलिकति यो उद्यमी नै हुने खालकोहरू हुनुहुन्छ नि, जो चाहिँ समस्यालाई देखेर त्यसलाई कसरी समाधान गर्न सकौँ, जसले गरेर चाहिँ मैले डिमान्ड पनि मैले बुझेको छु मार्केटको भन्ने खालकोले चाहिँ उहाँहरू जो अलिकति अन्तप्रेरित भएर लाग्नुहुन्छ उहाँहरूले चाहिँ राम्रै चाहिँ गरिरहनु भएको छ होइन। जस्तो उदाहरणको लागि अब यो चाहिँ यो नेचुरल फाइबरमा काम गरेर कोरियामा आइसकेकाहरूले उहाँले चाहिँ यहाँ आएर आहो मेरो त जताततै रहेछ त अल्लो रहेछ गाँजा रहेछ भनेपछि यो त मैले यत्रो मेरो कच्चा पदार्थलाई चाहिँ मैले यहाँ सिकेर आएकै कुरा किन नगर्ने भनेर सानोबाट सुरुवात गर्दै लानुभयो। त्यही भएर हामीले चाहिँ के भन्छौँ भने यो कसैले यदि लगानी गर्ने सोचिरहनु भएको छ म फर्केर गएर बिजनेस गर्छु भन्नुभयो भने एकैचोटि तपाईँले चाहिँ अन्धाधुन्धा हात नहालिहाल्नुहोस्। एकैछिन पहिला आफूले चाहिँ एउटा यसो एउटा असेसमेन्ट एउटा चाहिँ मार्केट सर्वे गर्ने कहाँ छ डिमान्ड के छ, किनभने त्यो डिमान्ड नबुझेसम्म हाम्रो जे व्यवसाय गरे पनि त्यो सफल हुनलाई गाह्रै हुन्छ होइन। त्यो चाहिँ अलिकति आफूले चाहिँ एउटा एसेस गरेपछि मात्रै जानुहोस् र स्कोपको पछि मात्रै नलाग्नुहोस् भनेर त्यही भन्ने गरेका छौँ हामीले।
2: त्यसमा एउटा चाहिँ मैले एउटा फ्रेमवर्क चाहिँ कस्तो बनाएँ भने इन्ट्रेस्ट स्किल रिसोर्सेस एन्ड डिमान्ड अन्टरप्रिनेसिपमा पहिला सबभन्दा राम्रो त तपाईँको इन्ट्रेस्ट भएको कुरामै अगाडि बढ्नुहोस् होइन, न कि अर्काको देखा सिकीमा स्कोपलाई त्यति धेरै नहेर्नुहोस् अहिलेलाई। इन्ट्रेस्टमा लाग्नुभयो भने एकदमै राम्रोसित, जस्तो मलाई अहिले मेरो एकदमै इन्ट्रेस्ट म्युजिकमा छ, अहिले त्यो पाटो पनि जोड्दा अहिले म इन्ट्रेस्ट म्युजिकमा भएर म म्युजिक स्टुडियो लगानी गर्दैछु अब होइन, आफैले नै लगानी गर्ने भने मलाई फ्लावरिङमा एकदमै इन्ट्रेस्ट छ, नर्सरीहरूमा। आज क्विन्सल्यान्डमा त्यो डुलेर पनि आएँ, अब भनेपछि त्यो नर्सरीमा लगानी गर्ने मेरो इच्छा छ। मैले व्यवसायको रूपमा गर्छु के गर्छु त्यसमा आफ्नो ठाउँमा छ, त्यसो इन्ट्रेस्ट स्किल छ त मेरो भन्ने कुरा आउँछ। त्यसो इन्ट्रेस्ट त भयो, स्किल छैन भने स्किल भएका साझेदारहरूलाई ल्याउनु पऱ्यो, अनि त्यसो मसँग स्रोत साधन छ त भने छैन भने रिस खोज्नु पऱ्यो। र त्यसपछि अघि दिप्तीले जोडेको कुरा डिमान्ड, आइएसआरडी भन्छ त्यसैले डिमान्ड, डिमान्ड हेर्नु मेरो इन्ट्रेस्ट मात्र भएर स्किल रिसोर्सेस मात्र भएर मार्केटमा चाहिएको छ त्यो कुरा, मान्छेको पेन हो त, मान्छेलाई दुःख छ त त्यो कुरा नभएर, भनेपछि मान्छेको दुःखलाई समाधान गर्ने रहेछ नि त अन्टरप्रिनेसिप भनेर। त हामी सबैजनाको यो माइकमा बोल्ने दुःख भएको भने माइक बन्यो, सबै यो स्क्रिन जे जति अन्टरप्रिनेसिपमा बन्यो सबैले हामीलाई चाहिएको कुरा भएर बन्या हुन्, हाम्रो नचाहिएको कुरा भए छैनन् मार्केटमा भने जस्तो। त्यसरी त्यो व्यवसायलाई हेर्दाखेरि त्यो चित्रण गर्नु चाहिँ अति आवश्यकता रहेछ भन्ने कुरा चाहिँ हामीले बुझेका छौँ, र विदेशमा बसेर आउनुभएको भएकोमा चाहिँ त्यो अझ बढी अनुभव भएको चाहिँ हामीले भेटेका छौँ। हजुर,
1: यो कुराकानी गर्दा एउटा कुरा याद आयो अहिले, फेरि हामी विदेशमा बस्ने धेरै छौँ हामी होइन, हामीले चाहिँ धेरै कारणले नेपालमा अब धेरै लगानी गर्न सकिन्न होइन, सानोतिनो लगानी गरौँ नि त, एउटा देश हो आफ्नै जन्मेको ठाउँ हो होइन, कि सेवा पनि गरौँ, त्यसको रिटर्नले चाहिँ नेपालमै पछि भोलि पर्सि घुम्न जाँदाखेरि खर्च गर्नु पनि हुन्छ होइन, अथवा आफ्नो परिवारलाई अलिकति सपोर्ट गर्नु पनि हुन्छ होइन, सानोतिनो लगानी गरौँ भन्ने भावना भएकोमा चाहिँ धेरै सन्स लाग्छ मलाई। तर हामीलाई अन्यल के छ भने कहाँ गएर लगानी गर्ने कसरी गर्ने भन्ने कुरा चाहिँ एकदम अन्यल छ। अघि तपाईँले कुरा गर्दै गर्दाखेरि एउटा भनौँ न धेरै पनि लगानी गर्नु नपर्ने तर त्यो लगानीको प्रतिफल चाहिँ धेरै नै हुने क्या, मल्टिडाइमेन्सनल होइन, कतिपय मान्छेको इन्टरप्रेनरसिप डेभलप पनि हुने, स्थानीय कच्चा पदार्थको प्रयोग पनि हुने होइन, स्थानीय श्रमको सदुपयोग पनि हुने होइन, सँगसँगै अलिक रिटर्न पनि प्राप्त हुने, यस्तो खालको अपर्च्युनिटी छ जस्तो मलाई लाग्यो क्या तपाईँ कुराकानी गर्दै गर्दा।
2: डेफिनेटली पनि
1: यसको बारेमा तपाईँको धारणा के छ?
2: हजुर, हामीले यो पहिलादेखि हामीहरू म चाहिँ नेदरल्यान्ड्सको इन्भेस्टमेन्ट ल्याउने काम गर्थेँ, इम्प्याक्ट इन्भेस्टमेन्ट, जहाँ चाहिँ एकदमै हाई नेटवर्क इन्डिभिजुअल्स हो, धनी धनीहरूले चाहिँ सानो पैसा आफ्नो नेपाललाई माया गरेर हाल्ने, पहिला पहिला चाहिँ डोनेसन नै दिने चलन, तर त्यो डोनेसन नै दिने चलनबाट चाहिँ इम्प्याक्ट इन्भेस्टमेन्ट भन्ने मोडल आयो। जो चाहिँ इम्प्याक्ट इन्भेस्टमेन्ट भन्ने मोडलमा चाहिँ बटम अफ द पिरामिड्स भन्छौँ, जो चाहिँ गरिबीको रेखा मुनि भएका मान्छेहरूलाई चाहिँ राहत पुग्ने खालका कुनै व्यवसाय छन् होइन, त्यस्ता व्यवसायमा लगानी गर्ने भन्ने कुराहरूमा आउँदा आउँदाखेरि चाहिँ मैले लगानी गर्ने धेरै लगानीको अवसरहरू देख्दै गएँ। त्यसमा एग्रिकल्चर होइन, विशेष गरी एग्रिकल्चर, हेल्थ, इनर्जी भन्थ्यौँ हामीले, त्यो लगानी गर्नेमा, तर लगानी गर्ने कम्पनीहरू नभेटेपछि हामीले के गर्यौँ त भन्दाखेरि, लगानी गर्ने कम्पनी किन नभेट्नु त भन्दाखेरि, अघि नै मैले व्यवस्थापनका कुरालाई मैले दरोको रूपमा पक्षको रूपमा मैले प्रस्तुत गरेका छौँ। व्यवस्थापकीय पक्षहरू चाहिँ एकदम कमजोरी नेपालीहरूको, पार्टनरसिप म्यानेज गर्न नजान्ने होइन, एकाउन्टिङ, फाइनेन्स, रुल अफ ल भनौँ न, गभर्मेन्टको ट्याक्स तिर्नुपर्ने कुरामा कमजोरी गर्ने, प्रफिटलाई बढी खो दिने भएपछि हामीले चाहिँ इन्क्युबेसन सेन्टर्सहरू सुरु गऱ्यौँ। इन्क्युबेसन सेन्टरहरू भनेको चाहिँ कस्तो त भन्दाखेरि, त्यहाँ चाहिँ आइडिया भएका मान्छे, उद्यममा लाग्न खोजेका मान्छेहरूलाई चाहिँ, तर उद्यममा हात हालिसकेका छैनन् तर उनीहरूलाई धेरै एक्सपेरिमेन्ट गर्नुपर्ने हुन्छ, त्यो चरणमा हामीहरूकोमा आउँछन्, हो त्यस्तो इन्क्युबेटर सेन्टरबाट, इन्क्युबेसन सेन्टरहरूबाट निस्केका उद्यमीहरू चाहिँ सँग चाहिँ सहकार्य गर्नुभयो भने तपाईँको, तपाईँले पहिला सुरुमा चाहिँ नारी छाम्ने काम गर्नुभयो, त्यो उद्यमी राम्रो हो कि होइन, कस्तो छ त्यो सेक्टर, राम्रो हो कि होइन हेर्नुहुन्छ, छ महिनासम्म हेर्नुहोस् न किन हतारेर लगानी गर्नुहुन्छ अहिले, त्यस्ता त्यस्ता माध्यमबाट पनि लगानी गर्न सक्नुहुन्छ। अर्को चाहिँ हामीले इन्भेस्टर कम्युनिटीहरू बनाउँछौँ नेपालमा, चाहिँ हामी आइएम एन इन्भेस्टर भन्ने कम्युनिटी छ, त्यो कम्युनिटीमा चाहिँ वर्षको 10 लाख रुपियाँ चाहिँ म लगानी गर्न चाहन्छु भन्नेदेखि लिएर 2 करोडसम्म लगानी गर्छु भन्ने चाहने मान्छेहरू हुनुहुन्छ। त्यस्ता मान्छेहरूले चाहिँ हामी चाहिँ उहाँहरूलाई लगानी ल यो लगानी खोजिरहेको छ यस्तो यस्तो कम्पनीले, स्टार्टअप्सहरू छ, एसएमइजहरू छ, तपाईँहरू यो कम्पनीमा चाहिँ तपाईँले एकचोटि हेरिहेर्न सक्नुहुन्छ है, हामी ग्यारेन्टी गर्दैनौँ कुनै पनि ठाउँमा, किनभने कुनै कम्पनी चल्छ कुनै कम्पनी चल्दैन, सबैको 100% ग्यारेन्टी लिने जिम्मेवारी पनि लिन सक्दैनौँ हामीले। त्यसैले हामी यो कम्पनी चाहिँ अलिकति रिस्क छ, यो कम्पनी चाहिँ अलिकति रिक्स यसमा कम छ भनेर, यसमा प्रफिट यस्तो हुन्छ, यसमा यस्तो हुन्छ भन्ने कुराको पनि गर्छौँ हामीले। भनेपछि लगानीको लेखाजोखासम्म गर्छौँ, त ग्यारेन्टी चाहिँ गर्दैनौँ है हजुर, फेरि त्यो गल्ती, म यहाँ आउनुहोस् आउनुहोस् नेपालमा लगानी गर्छु ग्यारेन्टी म गर्छु भने त म त्यो मान्छे होइन, हामी त्यस्तो गर्न सक्दैनौँ, किनभने बिजनेस गर्दाखेरि आफै डुब्याछौँ, अरू ग्यारेन्टी गर्न सक्दैन छैनौँ हामीहरू, त्यो त्यो कुरा चाहिँ अनेस्ट हुनुपर्छ भने जस्तो लाग्छ मलाई. हजुर हजुर, दिप्ती के एड गर्नुभयो
4: यसमा चाहिँ? जस्तो अब हामीले पनि यो हामीले अर्ली स्टेज र यो चाहिँ सिड क्यापिटलहरू भर्खर सुरुवात गरेर उहाँहरूको प्रोटोटाइप चाहिँ अब यो जान्छ भनेर एउटा कन्फर्म भइसकेका चाहिँ केही कम्पनीहरूमा चाहिँ हामीले लगानी गर्छौँ, जसलाई सुरुवाती फन्ड, र त्यसमा त्यसलाई चाहिँ हामी एन्जल इन्भेस्टमेन्ट पनि भन्छौँ. र अघि हाम्रो चाहिँ निरजी भनेअनुसार त्यो एउटा आइएम एन इन्भेस्टर भन्ने हाम्रो ग्रुप पनि छ कि. अनि यसमा मैले चाहिँ के जोड्न चाहन्छु भने हामीले मैले अझ महिला उद्यमशीलतामा काम गर्ने भावनाले यति राम्रो राम्रो चाहिँ ल म यो महिलाहरूले चाहिँ गरिरहनु भएको छ होइन, उहाँहरूले त्यो एकदम जेन्युनली नै, फेरि हामी जुन त्यो कार्यक्रममा नारी छाम्ने भन्छौँ उहाँहरूको सबै मान्छे हेर्छौँ कि, यो बिजनेस चाहिँ एकदम आइडिया चल्छ भनेर लगानी नै मान्छे कस्तो छ भनेर मान्छेमा चाहिँ लगानी गर्ने हो. त्यो हेर्दाखेरि उहाँहरूको धेरै ठुलो लगानी खोजी पनि हुँदैन. उहाँहरूले भनौँ न 15-20 लाखमा सानो सानो खालको लगानी खोजिरहनु भएको हुन्छ, र डिफ्रेन्ट चाहिँ यो लगानीका पनि फरक फरक मोडल्सहरू छ. र अहिलेको हाम्रो काम चाहिँ के छ भने लगानीकर्ता र सम्भावित लगानीकर्तालाई कसरी लगानी गर्न सकिन्छ भनेर अहिले चाहिँ हामीले ट्रेनिङ पनि गरिरहेछौँ उहाँहरूलाई, होइन, त्यसरी पनि गरिरहेछौँ. त्यो भएर त्यो अवसर धेरै छ, तर चाहिँ बिजनेस आइडिया भन्दा पनि मान्छेमा लगानी गर्ने, त्यो मान्छे छान्ने प्रक्रिया चाहिँ अब यस्ता हाम्रो हामीले गर्ने जस्ता कार्यक्रमबाट चाहिँ मान्छे छान्न सकिन्छ भन्ने लाग्छ.
1: एकदमै यो उपयोगी लाग्यो मलाई यो जानकारी, होइन. अब कुराकानी गर्दै गर्दा त दिनभरि नै बित्दो रहेछ लाग्यो मलाई यो विषयमा, है. तर हामी अब कार्यक्रमको अन्त्यन्तै आइपुगेका छौँ, अलिकति साहित्य सङ्गीतकाको पनि कुरा गर्न बाँकी नै छ, होइन. त्योभन्दा पहिले विमलजी, हाम्रो यो हप्ता शुक्रबार हुने कार्यक्रमको बारेमा केही जानकारी गर्नुहोस्.
3: अब झिरमा उनिनु त त्यो एउटा कुरा होइन दाइ, उनिनुभन्दा पहिला त्यहाँभित्र धेरै कथा व्यथाहरू हुनसक्छन्. यहाँहरू तपाईँलाई पनि उनिनुभन्दा भित्रका धेरै कथा व्यथाहरू सुन्ने त्यस्तो रहर छ भने आगामी हप्ताको शुक्रबार बेलुकी 6 बजेदेखि चाहिँ नि एउटा अनमोल कार्यक्रमको आयोजना हुन गइरहेको छ, जुन कार्यक्रममा हाम्रा सङ्गीतका धरोहर, जीवित धरोहर भन्छु म, दीप श्रेष्ठले आफ्ना सुमधुर गीतहरू प्रस्तुत गर्नुहुनेछ. यो कार्यक्रमको पृष्ठभूमि भने क्युएनसिसी. क्युएनसिसीले हामीले पहिलेको कार्यक्रमहरूमा पनि यहाँहरूलाई अवगत गराइसकेका थियौँ. क्युएनसिसीको आयोजना मेगा प्रोजेक्ट अन्तर्गतको आफ्नै भवन निर्माण गर्ने प्रक्रियामा डिए एप्लिकेसन एप्रुभ भइसकिसकेपछि हाम्रो समुदायमा यत्र सारा तमाम हाम्रा सामुदायिक सदस्यहरूले चाहिँ जुन योगदान गर्नुभएको छ, अब यो अवस्थामा आइसकेपछि यो उपलब्धिलाई अब फेरि पनि हामी चाहिँ नि सामूहिक रूपमा यसको चाहिँ यसलाई उत्सवमय गरौँ र एउटा चोकमा उभियौँ, त्यहाँबाट अगाडि बढ्नुपर्ने गन्तव्य त अझ हाम्रो बाँकी नै छ, र यसलाई चाहिँ नि अझ सङ्गीतमय बनाएर सङ्गीतलाई पनि जोडेर एउटा उत्सवमय मनाऊ भन्ने जमर्कोले यो कार्यक्रममा आयोजना गरिएको. यहाँहरूसँग समय मिल्छ र शुक्रबार साँझ अब विकेन्डमा सकभर धेरैको समय हुन्छ, र टिकट भने हामीसँग धेरै बाँकी छैन, अब केवल 20-30 मात्र टिकट बाँकी छ. अब समयमै टिकट लिएर सुरक्षित राख्नुहोला. तपाईँ हामी सबैजना सँगै बेलुकी 6 बजे भेला हुनेछौँ र सङ्गीतको भरपूर मनोरञ्जन लिनेछौँ.

0: हामी कार्यक्रम करिब करिब अन्त्यतिर आइपुगेका छौँ। अब यो व्यावसायिक कुराहरू त हामी धेरै गऱ्यौँ होइन, अब अलिकति योबाट हटेर आफ्नो रुचिका विषयहरू अघि पनि यहाँले इङ्गित गर्नुभयो होइन, साहित्यका कुरा सङ्गीतका कुरा के गर्नुहुन्छ खाली समयमा होइन, सङ्गीततर्फ आकर्षण कसरी बढ्यो?
1: ए हजुर,
0: केही अनुभव तपाईँका पनि सुनौँ, दिप्तीजीका पनि सुनौँ।
1: हुन्छ, मलाई चाहिँ पहिलेदेखि एउटा त्यो गीतसँग चाहिँ एकदम मोह, गीतहरू चाहिँ एकदम सुन्ने, पुरानो पुरानो गीतहरू अहिले दिप श्रेष्ठको गीत सुन्दाखेरि ओहो कति आनन्द आयो, धेरै भयो चाहिँ नसुने गीत चाहिँ भने जसलाई त्यो गीतहरू अलिअलि गिटार बजाउन जान्ने, अलिकति रिदम सिदम अलिकति आन्थेँ। अनिखेरि गीत कम्पोज चाहिँ पहिला 25 वर्ष अगाडिदेखि गीत अलिअलि कम्पोज गर्थेँ, आफै लेख्ने यताउता गर्ने गर्थेँ। त्यो आफ्नै रुचिको मात्रै, त्यो खासै त्यस्तो धेरै ऊ प्रोफेसनली जानको लागि होइन कि त्यो गर्थेँ। तर पछि चाहिँ बिचमा ग्याप भयो, तर उसले चाहिँ धेरै कविताहरू एकदम धेरै लेख्ने, उसको त अब अलिकति पारिवारिक पृष्ठभूमिमा पनि ठुलुवाहरू कवि भएको भएर उसले कविताहरू पनि लेख्थ्यो र आफ्नो बच्चादेखिको रुचि थियो। अहिले उसले लेखेको गीत चाहिँ म कम्पोज गर्छु, म चाहिँ आफ्नै कम्पोज गर्छु। छोरी मेन चाहिँ छोरीलाई गीत सङ्गीततिर लग्नको लागि पनि हामी दुईजना अरि बढी लेख्ने, गाउने, गाउनु त स्वर त्यति राम्रो छैन तर म्युजिक बनाउने अनिखेरि उसले लेख्ने त्यो कुरामा चाहिँ अलिकति बढी लागेका छौँ। र अब अलिक बढी पछि गएर चाहिँ म्युजिक स्कुलहरू खोल्ने कि भन्ने सोचमा पनि हामीहरू लागिरहेका छौँ अहिले चाहिँ। अरू बढी चाहिँ दिप्तीले भन्छ।
2: हजुर, मलाई चाहिँ मैले सानैबाट लेख्न थालेको स्मरण छ, सायद 7 वर्षदेखि चाहिँ मैले अब के लेख्न थालेँ होइन, लेख्न थालेँ। मेरो ठुलबाबा चाहिँ आधुनिक आँसु कवि भन्ने टाइटल पाउनु भएको छ, रमेश खकुरेल होइन। अनि त्यो एउटा माहौल पनि यसो केही लेखेर ठुलबाबालाई सुनाउने, कस्तो भयो भएन, उहाँले चाहिँ मलाई जहिले पनि अलिक छन्दमा लेख्नलाई चाहिँ अलिकति इन्करेज गर्नुहुन्थ्यो, म चाहिँ फेरि छन्दमा लेख्ने नसक्ने परेँ। अनि यो भित्र कस्तो त्यो उकुस मुकुस भयो कि लेख्नुपर्ने जस्तो एउटा अवस्था आयो कि, त्यसरी लेख्दै गर्थेँ। अब यो लेखेको लेखाइलाई चाहिँ कता सुनाउने, के गर्ने भन्दै गर्दाखेरि त्यो थन्किँदै गयो। र अहिले पछिल्लो केही वर्षदेखि चाहिँ अनि हामीले अलिकति यसलाई के गरेर चाहिँ अलिकति चाहिँ जीवित बनाउन सकिन्छ भनेर जाँदा अनि गीत बनाउन कोसिस आफै यो माहौलै त्यस्तै भयो कि, अनि छोरीलाई पनि अलिकति सङ्गीतमा रुचि छ, त्यो भावनाले हामीले चाहिँ अलिकति नयाँ नयाँ यसो यो गऱ्यो हुन्छ ऊ गऱ्यो हुन्छ जानेको चाहिँ छैन, तर अलिअलि हामीले चाहिँ लेख्ने अलिकति गीत चाहिँ उहाँले कम्पोज गर्ने गरेर चाहिँ त्यसरी गरिरहेका छौँ।
1: विशेष गरी बिजनेसमा बिजनेसको उतार चढाव भइरहेको बेलाखेरि जो बिरा चाहिँ मेन कुरा चाहिँ बिजनेस मेरो डोर तल स्विङ भइरहेको थियो, बिजनेस अलिकति बिग्रिएको थियो मेरो। त्यो बिजनेस बिग्रिएको समयमा म अब काम थिएन, अनिखेरि त्यसपछि मैले चाहिँ उद्यमीको लागि गीत बनाउने त्यस्तो त्यस्तो काम गरेँ, अनि भित्रभित्र गर्न थालेँ। अहिले हुँदा हुँदा त म त यसो गरेँ, अस्ति पनि त्यो सिडनीको फोरम पनि गाइदिन्छु, अब म हामी सिङ्गर होइन होइन, अब त्यो सबैजनाले पैसा तिर्नु पर्दैन, फ्रीमा सुनाइदिन्छु
0: गीतहरू
1: चाहिँ आफ्नै लागि, आफ्नै अन्तप्रेरणा हो, सबै अन्तप्रेरणा हो जसले मलाई त्यो लाज पनि लाग्दैन, किनभने इट्स माई क्रिएसन। क्रिएसनमा राम्रो नराम्रो भन्ने कुरै भएन, यसो मेरो कुरा हो, जो टेक्निकली जाने मान्छेलाई मेरो मिल्दैन तर हामी नजाने मान्छेलाई एकदम राम्रो छ त्यो मेरो लागि।
3: हजुर, कार्यक्रमको अन्तिम अन्तिममा अब गीत सङ्गीतको कुरा पनि भइहाल्यो, सुन्दा पनि असाध्यै आनन्द लाग्यो। अब तपाईँहरूको घर परिवारै माहौलै चाहिँ नि साहित्य सङ्गीत यो सिर्जनामा पनि आबद्ध रहेछ। अब यहाँले अलिकति इङ्गित पनि गरिसक्नुभयो भविष्यमा चाहिँ नि सङ्गीत उद्योग पनि पो खोल्न सकिन्छ कि क्या हो भन्ने कुरा। फेरि अब आजकल कता कता अब यो सङ्गीत उद्योग नै न सङ्कटमा छ, अब यो एआईको चाहिँ नि अहिले यो व्यापक प्रयोगले गर्दाखेरि चाहिँ नि त्यस्ता स्रष्टाहरू चाहिँ नि कता कता उनीहरूकै भविष्य पो के हो भन्ने कुराहरू पनि आइरहेको छ। अब प्रथम कदाचित अब भविष्यमा लगानी गर्ने सोच हो भने यसलाई तपाईँहरूले चाहिँ एज अ भनौँ न एउटा इन्टरप्रेनर यसलाई चाहिँ कसरी चाहिँ नि हेरिरहनु भएको छ
1: लाइफमा? यो क्रिएटिभिटी इनोभेसन भनेर चाहिँ जस्तो सुकै एआई आए पनि केही फरक पर्दैन, त्यो इनोभेसनलाई चाहिँ अब त्यो कपी गर्नेहरूलाई एआई युज गरेर गर्छन् कि के गरेर गर्छन् त्यो उनीहरूको इन्डस्ट्री हो, त्यो सडन समय चल्ला। तर क्रिएटिभ हामी छोरीहरूलाई नि अहिले छोरीलाई भन्दाखेरि पनि क्रिएटिभ र इनोभेटिभ हुन जाने भने कोही पनि आफ्नो करियरको लागि केही गर्ने डर मान्नै पर्दैन. हामीलाई पनि अहिले यो जतिसुकै एआई भए पनि जे पनि हाम्रो पनि कुरा हुन्छ, एकदमै घरमा कुरा हुन्छ. हामीले पनि भेटेका छौँ एप्सहरू, हामी पनि राख्छौँ एआईको, तर हामीले कहिले पनि त्यो लगाव नै हुँदैन. किन म हाम्रो क्रिएटिभिटी हो नि, त्यो कुनै अरूले भनेर बन्छ र त्यो बन्दै बन्दैन. त्यो त्यसरी हामीलाई चाहिँ त्यति खासै डर लाग्दैन. तर डर लाग्दो परिपेक्ष चाहिँ छ, हजुरले भनेको कुरा मैले नकारेको चाहिँ होइन. एउटा जुनै पनि सेक्टरमा एउटा टाइममा नराम्रो कुराहरू पनि आउँछन्, राम्रा कुराहरू पनि आउँछन्, फिल्टर हुन्छन्, फिल्टर भएर जान्छन् त्यो.
3: अनि मैले जोड्न खोजेको चाहिँ अहिले व्यापक रूपमा चाहिँ नि नेपालहरूमा जाँदा पनि तपाईँ सार्वजनिक यातायातहरूमा चढ्नुहोस्, जहाँसुकै चढ्नुहोस् होइन, अहिले चाहिँ करिब करिब 50-60% गीतहरू चाहिँ नि एआईबाट गीतहरू नै बढी गरिरहेको. अब त्यसले गर्दाखेरि त चाहिँ नि एउटा कानुनी जटिलता भनौँ या त्यसमा अलिकति क्ल्यारिटी नभएको हिसाबले चाहिँ नि स्रष्टाहरू कता कता मारमा
1: जस्तो
3: उनीहरूको गीत चाहिँ नि संसारभरि मान्छेले सुनिरहेको छन्, बजिरहेको छ, तर उनीहरूको आफ्नै एउटा चाहिँ नि जिन्दगी पनि मरिरहेको छ जस्तो चाहिँ नि होइन. जो एउटा स्रष्टाले चाहिँ नि पाउनुपर्ने उचित सम्मान, एउटा उचित आर्थिक एउटा चाहिँ नि भनौँ न प्रतिफल चाहिँ नि नपाइरहेको, अब त्यो पनि झन्झन अहिले त गुमिरहेको जस्तो. अनि हामीले पनि यो अखबारहरूमा अहिले चाहिँ नि यो व्यापक रूपमा चाहिँ यस्ता अन्यलताहरू चाहिँ नि अहिले निकै
1: यस्तो यस्तो इनोभेसन एन्ड पोलिसी विच कम्स फर्स्ट भन्छ. इनोभेसन आउँछ, गुड इनोभेसन अर ब्याड इनोभेसन, त्यसपछि पोलिसी पनि बन्दै जान्छ. अब हामीले अहिले पोलिसी बनाउने बेलामा आउँदैछौँ, अब यस्तै एआईका कुराहरू सबै कुराहरूमा जुन चाहिँ गलत कुराहरूको मान्छेको हात नपरोस् भन्ने पनि छ.
3: त्यो पनि मैले हेरेको थिएँ. अनि यो क्लोनिङ र यसको चाहिँ नि जस्तो एआईको त नेपालको संविधानमा 59 पछि त अब यसको कानुनी भनेको रहन्छ. अब यो कानुन बन्ने सन्दर्भमा होला, हामी आशा गरौँ अब चाहिँ नि कानुन बन्नेछ, हाम्रा यस्ता साहित्यिक एउटा सर्जकहरूको स्रष्टाहरूको चाहिँ उचित सम्मान हुनेछ, सबैले चाहिँ नि होइन कसैलाई पनि यसबाट हानि नोक्सानी नहोस् भन्ने कामना गर्छ.
0: हामी एकदमै कार्यक्रमको अन्त्यतिर आइपुगेका छौँ. निकै रमाइलो कुराकानी भयो आज यहाँहरू दुवैजनालाई. दिप्तीजी, यहाँ दुवैजनालाई चाहिँ धेरै धेरै धन्यवाद. यहाँहरू एकदम व्यस्त हुनुहुन्थ्यो थाहा छ होइन, अहिले टोमबाट आउनु भएको छ यहाँहरू. यहाँहरूको एउटा रुचि पनि हो र यहाँहरूकोले समय दिनुभयो, यसको लागि यहाँलाई धेरै धेरै धन्यवाद.
1: यहाँहरूको
0: अस्ट्रेलियाको बाँकी बसाइ सुखद रहोस् कामना गर्छु. सँगसँगै यहाँहरूलाई यहाँसम्म ल्याइदिने हाम्रो काममा सहयोग गर्ने निर्मला पाण्डे भाउजू र हाम्रो खिलराज पाण्डेज्यू दुवैजनालाई धन्यवाद दिन्छौँ.
3: र ब्रिस्बेनमा बसोबास गर्नेहरू पनि अब कतिपय हामी कुराहरू सुन्छौँ चाहिँ नि अनौपचारिक गफगाफमा पनि अब त नेपाल गएर केही गर्ने हो भन्छन्, हामीसँग पैसा पनि छ भन्नुहुन्छ, सबै चिज भन्नुहुन्छ. सबै चिज भएर पनि बाटो यदि नदेखेकोहरू कोही हुनुहुन्छ भने उहाँहरूलाई सम्झिन सक्नुहुनेछ. यदि उहाँहरूसँग जोडिन चाहनुहुन्छ भने हाम्रो फेसबुक मार्फत हामीलाई सम्पर्क गर्नुहोस्, उहाँहरूलाई जोडाउने एउटा चाहिँ नि बिचको पुलको काम हामी गर्नेछौँ.
0: आजलाई हाम्रो कुराकानी यति नै, अर्को हप्ता फेरि हामी भेटघाट गर्नेछौँ. तपाईँसम्मको लागि आज्ञा दिनुहोस्. नमस्कार.
1: नमस्ते. धन्यवाद.